0: پلان جو ہے اپنے سفر کا اسی طرح کرنا چاہے تاکہ انہیں پھر جو مشکلات کا سامنا نہ کرنا پڑے ہائی وے پر. انہیں وقت سے پہلے نکلنا چاہے, جیسے 7 بجے سے جموں سے ٹریفک کو چھوڑ دیا جاتا ہے کشمیر کی طرف جو نارمل ٹریفک ہوتا ہے یاترا کے بعد, تو انہیں اسی حساب سے نکلنا چاہے تاکہ انہیں بعد میں جو رات راستے میں نہ گزارنی پڑے.
1: بہت ہی اچھی جانکاری آپ نے ساجھا کی, تاکہ ہمارے جو باقی لوگ بھی ہیں, ستھانی لوگ بھی ہیں جو یہاں سے اس راشٹریہ راجمارگ سے گزرتے ہیں, وہ پلان کریں کہ 7 بجے کے بعد جو ہے 7 بجے کے بعد ہی وہ رامبن سے نکلیں.
0: جی بالکل
1: جی. آپ کا ہمارے ساتھ جڑنے کے لیے, اس جانکاری کے لیے, اس وورن کے لیے بہت بہت دھنیہ واد. श्रोताओं, ये थे हमारे वरिष्ठ संवाददाता मोहम्मद तस्कीन रामबन से, और जिन्होंने कहा कि मौसम जो है अब बहुत ही सुहाना बना हुआ है, और इस सुहाने मौसम में जो है यात्री इस मौसम का आनंद लेते हुए यात्रा की ओर जो है बढ़ रहे हैं, और वही जो है बालतल से वापस तीर्थयात्री जो हैं जिन्होंने दर्शन बाबा भोलेनाथ के किए हैं, वो भी वापस बहुत ही संतुष्टि के साथ लौट रहे हैं. बने रहिए हमारे साथ क्षण क्षण के अपडेट्स के लिए.